تاريخ وموسيقي سلسلة جاية شكرا لك شمي. أنا أسكي فول أنا ما نجدد في كده هو مجد لي فرمايش كنت استرن سهي سيكتر سرسات محالي چندگر سے ٹی ڈی ملہوترا رتک ملہوترا پرتیک ملہوترا کالکا سے شب چندر بجاج سنیل بجاج بیٹا بجاج चंडीगढ़ से सतीश अनेजा भूला अनेजा मोताली महाराष्ट्र से विजय सोलकर रतन भूला विशारी सोलकर गुजरात गांधीनगर ग्राम से प्रधान सोनी करवती सोनी और प्रथम सोनी